0: हजुर प्रारम्भिक स्वास्थ्य सेवा हाम्रो आधारभूत अति आवश्यक सेवा हो एलिस स्प्रिङ्समा यस्ता सेवाहरू जस्तै जिपी डाक्टर भिजिट दाँतको सेवा मिडवाइफको सेवा जस्ता सेवाहरू पाइन्छ तपाईँको भिसा अनुसार के कस्तो सेवा तपाईँहरूले पाउन सक्नुहुन्छ र तपाईँलाई केही स्वास्थ्य सेवाको सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला सम्पर्कको लागि मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया 8952 8776 अथवा mcsca.org.au क्लिक गर्नुहोला र जानकारी लिनुहोला प्रारम्भिक स्वास्थ्य सेवा कार्यक्रम मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया र NTPHN भनेको नर्दर्न टेरिटरी प्राइमरी हेल्थ नेटवर्कको सहयोगमा सञ्चालित कार्यक्रम हो यस कार्यक्रम मार्फत यहाँहरूलाई केही सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला
1: The Multicultural Access to Primary Healthcare Program is managed by Multicultural Community Services of Central Australia and supported by the Northern Territory Primary Health Network and 8CCC.